नमस्कार, यो आकाशवाणी गुवाहाटी हो। समाचार सुन्नुहोस्। यो नकुमारी शर्माबाट। सर्वोच्च अदालतले गैर निजीकरण गरिएका शैक्षिक संस्थाका शिक्षक र कर्मचारीहरूको जागिर निजीकरण गर्ने फैसला गरेको छ। सरकारले चलाएका उपाय र लागू गरिएका कानुनहरू अन्तर्गत विद्यालय तथा कलेजहरूमा शिक्षकहरूको भर्ना र निजीकरणमा अन्तरिम रोक आदेश जारी गरेको छ। अदालतले शिक्षा अधिकार, राष्ट्रिय शिक्षक शिक्षा परिषद र विश्वविद्यालय अनुदान आयोग ऐन अन्तर्गत वैधानिक योग्यता बिना स्कुल वा कलेजहरूमा शिक्षकहरू भर्ना नगर्न र यस्ता शिक्षकहरूको जागिर निजीकरण नगर्न पनि निर्देशना दिएको छ। अदालतका न्यायाधीश सूर्यकान्त, न्यायाधीश जयमाल्य बाक्सी र न्यायाधीश भीमोहनद्वारा गठित एउटा विचारपीठले हिजो दिएको राय अनुसार आयोग शिक्षकहरू भर्ना गर्न सन् 2017 कानुनलाई चुनौती दिँदै दायर जनहित याचिकाको सुनवाई गर्दै यो आदेश दिएको हो। महिला तथा बाल विकास मन्त्रालयले आज बनारसीमा नवौं राष्ट्रिय पोषण महिला सन् 2026 सुरुवात गरेको छ। यस वर्षको विषयवस्तु हाम्रो आँगनबाडी हाम्रो जिम्मेवारी हो। यस कार्यक्रमको एक भागको रूपमा आहारमा पर्याप्त प्रोटिन र आँगनबाडी केन्द्रहरूमा ताजा र खानाको व्यवस्थामा जोड दिएको छ। यसका साथै प्रधानमन्त्री मातृ वन्दना योजनाको 10 वर्ष पूरा भएकोमा जोड दिँदै पोषण शिक्षालाई प्रवर्धन गर्न प्रयास गरिएको छ। आज उद्घाटन समारोहको एक भागको रूपमा पोषण मेला र लाभार्थीहरूको अनुभवमा आधारित भिडियोहरू प्रदर्शन गरिएको छ। उक्त कार्यक्रममा महिला र शिशु कल्याण मन्त्रालयका राज्यमन्त्री सावित्री ठाकुर र उत्तर प्रदेशका शिशु र महिला कल्याण तथा पुष्टि विभागका मन्त्री बेबीरानी मौर्य पनि उपस्थित हुनुहुन्थ्यो। आगामी 9 अक्टोबरमा हुने नगाउँ लोकसभा उपचुनावका लागि निर्वाचन सूचना आज जारी गरिएको छ। राज्यका मुख्य निर्वाचन अधिकारी अनुराग गोयलले उपचुनावका लागि निर्वाचन क्षेत्रमा 2330 मतदान केन्द्रहरू तयार पारेको छन्। आउँदो 15 सेप्टेम्बरदेखि पोलिङ प्रिजाइडिङ अध्यक्षहरूका लागि प्रशिक्षण कार्यहरू सुरु हुनेछ। निर्वाचन आयोगले नगाउँ लोकसेवा निर्वाचन क्षेत्रको उपनिर्वाचनको मिति घोषणा गरे पछाडि प्रशासनले जरुरी प्रस्तुति ग्रहण गरेको हो। निर्वाचन व्यवस्थापनका विभिन्न पक्षहरूको समीक्षा गर्न र उपनिर्वाचनलाई सुचारू रूपमा सञ्चालन गर्न हिजो मोरिगाउँ जिल्ला आयुक्तको कार्यालयमा समीक्षा बैठकको आयोजन गरिएको थियो। राज्य सरकारले सराइदेउ, शिवसागर र नगाउँ जिल्लाको धेरै जिल्लाहरूको धान खेतहरूमा किराको प्रकोप नियन्त्रण गर्न र नयाँ क्षेत्रहरूमा यसको फैलानबाट रोक्न उपायहरू अप्नाएको छ। विज्ञप्ति अनुसार चराइदेउ, शिवसागर र नगाउँ जिल्लाका साथै उन्नत जिल्ला कृषि अधिकारीहरूले स्वीकृति विधिहरू अनुसार किरा नियन्त्रण उपायहरू अप्नाएको छन्। गत 19 अगस्तमा सिलङमा भएको हिंसाको बारेमा असम र मेघालयका पर्यटक ट्याक्सी संस्थाबीच सृजना भएको गतिरोधको अन्तिम दिनको लागि बाटो खुलेको छ। हिजो सिलङमा मेघालयका उपमुख्यमन्त्री एस धर र असम सीमा सुरक्षा तथा विकास मन्त्री अतुल बराको संयुक्त अध्यक्षतामा बैठक बसेको थियो। निर्णय अनुसार असमबाट आउने ट्याक्सीहरू पहिलो जस्तै सिलङ सहित मेघालय

रूपमा सञ्चालन भइरहन सक्नेछन् र ट्याक्सी चालकको माग अनुसार बर्झार विमानघाटमा पार्किङ र अरू सुविधाहरू पनि पाउनेछन्। राज्यका धेरै जिल्लाहरूमा हालै आएको विनाशकारी बाढी र जनगणना अवरोधलाई ध्यानमा राख्दै असम राज्य विद्यालय शिक्षा परिषदले कक्षा 10 र 12 नियमित कक्षाहरू विस्तार गरेको छ। हिजो जारी गरिएको सूचना अनुसार परिषदले यस वर्ष फेब्रुअरीमा उच्च माध्यमिक शिक्षा परीक्षा र उच्च माध्यमिक शिक्षा अन्तिम परीक्षा गर्ने निर्णय गरेको छ। राज्य विद्यालय शिक्षा परिषदद्वारा जारी गरिएको सूचना अनुसार कक्षा 10 र 12 र कक्षा 12 मार्चसम्म जारी रहनेछ। परीक्षाका प्रमाणपत्रहरू पछिको मितिमा तय गरिनेछ। सुब्रत कप फुटबल प्रतियोगिताको 15 वर्षका तल शाखाको फाइनल खेलमा आज असमको कामरूप मेट्रोपोलिटन सिनियर सेकेन्डरी स्कुल पश्चिम बङ्गको झारगाउँ मानिकपारा विवेकानन्द विद्यापीठको विरोध खेल्नेछ। सुन्दै हुनुहुन्थ्यो समाचार, आजलाई पुरा भयो।

नमस्कार, यो आकाश पनि गुवाहाटीको महाबाहु शाखाबाट प्रसारित नेपाली कार्यक्रम हो। हाम्रो कार्यक्रम प्रसारण भइरहेको छ मिडियम वेबको 411.5 मिटर, 729 किलोहर्ज र एफएम ब्यान्डको 101.6 मेगाहर्जबाट। स्टुडियोको घडीमा समय बेला दिउँसोको 3:21 हुनु र 32 सेकेन्ड हुनुको साथै म यनकुमारी शर्माले सबै श्रोतालाई फेरि एकचोटि स्वागत जनाउँदै आरम्भ गरिरहेकी छु हाम्रो आजका कार्यक्रमहरू। श्रोतागण, कार्यक्रममा अब प्रस्तुत गर्दैछु मलाई मनपर्ने गीतको कार्यक्रम। त आउनुहोस् सुनौ मलाई मनपर्ने गीतको कार्यक्रम अन्तर्गत यो पहिलो गीत सुन्नुहोस्, टिकाराम पौडेलको स्वरलाई।

श्रोताहरूले हाम्रो कार्यक्रम सुनिरहनु भएको छ आकाशवाणी गुवाहाटीको महाबाहु शाखाबाट। मलाई मनपर्ने गीतको कार्यक्रम अन्तर्गत अब सुनाउँदैछौँ पवन रिन्डम र सुनिता गजमेरको स्वरमा एउटा युगल गीत।